Abbiamo discusso in via di due solo strumenti.

0: उनीहरूको भनाइ छ। यी प्रान्तका यी समस्यालाई तिनै तहका सरकारले दिल्ली नै सम्बोधन गर्नुपर्ने बताउँदै कुराए आठ टिपुरका किसान एक बहादुर खड्का।
1: हामी किसानीहरूलाई पानीको यहाँ सिँचाइको व्यवस्था पनि छैन, त प्रकृति ठग्यो, आकाशबाट पनि पानी पैदाको अवस्था छैन। अनि पछिल्लो समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म छिट्टा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागेका पनि छैन, अझै बाँकी छ। हामीले कुवाबाट एउटा दुईटा गला गर्दै सिँचाइ गर्दै लगाउ बिग्रिरहेको छ, त्यो पनि भइरहेको छैन। ब्याड सिपेर पनि त्यसको बिगार अवस्था जस्तो पनि छ, मूल बिउको पनि समस्या छ, सिँचाइको पनि समस्या छ। त्यही भएर अहिले भने जस्तो समय भएको छ हाम्रो खेती।
0: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन। असल अन्तिम सातदेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो। यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँचे छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख

सुशीला ओली सीआईएन रेडियो मध्य पश्चिम

सूचना नेटवर्क सीआईएन मार्फत त्रिस्तरीय प्रसारण भइरहेको साझा खबरमा सामुदायिक दलमा सरकारी लेखा परीक्षण भएकोमा फेरि उनको विरोध किन भयो उहाँले तर फेरि अर्को एजेन्डाकै रूपमा इस्युकै रूपमा अगाडि बढाउनु खोज्नुभयो सामुदायिक रूपमा देशभेद रूपमा अब सरकारी अधिकको कुरा गर्नुभयो भने त्यसको भने त्यसको धेरै अर्को ढङ्गले सम्मान पुगाएको छ त्यस कारण त्यो आफैमा जे प्रचार गर्नुभएको छ त्यो चाहिँ गलत छ।

अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फसल र घरमै बनेका पुसिना खानेकुरा नियमित खुवाउने बानी।

私が地面は何人なんだろう。その結果は何が刺さったかの証拠が思い出し、3代目のお手本らしいアイアン。

पुरस्कार यो वर्षको सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ। 822 ड्रोन आक्रमण भएको र 7 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मस्कोका क्षेत्रीय गभर्नरका अनुसार रुसी राजधानी तर्फमाथि 600 ड्रोनहरू प्रहार गरिएका थिए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज मार्गलाई चिठी अमेरिकी भूभागमा घोषणा गर्दै दावी गर्नुभएको छ। एक रैलीलाई सम्बोधन गर्दै ट्रम्पले इरान पराजित भइसकेकाले हर्मुज जलमार्ग अमेरिकाको भूभागमा घोषणा गर्ने समेत बताउनु भएको हो। ट्रम्पको उक्त भनाएपछि विश्व राजनीतिमा तरङ्ग आएको छ। युद्धमा अमेरिकी नीतिमा नयाँ

0: ਲਈ ਸਾਮੁਦਾਇਕ ਬੁਣ ਹਾਸਲ ਕਰਨ ਲਈ ਵਾਲੀਬਾਲ ਖੇਡ ਕਿਆ ਪਾਲਣਾ ਮੁੱਖ ਪੁਰਸਕਾਰ ਦੇ ਸਿੱਖਿਆ ਤੌਰ ਭੰਡਾਰੀ ਸੰਗਠਨ ਲਈ ਕੁੱਲ ਕਰਨੀ ਵਾਲੇ ਕਿਸਮ
1: सरकारले सामुदायिक मन्दिर 40% गर्ने निर्णय गर्यो। हामीले त्यसरी आन्दोलन गर्यौं र हामीले सर्वोच्च मन्दिर थाल्यौं। सम्मानित सर्वोच्च अदालतले तपाईँ चाहिँ उनीहरूको हिसाबमा सामुदायिक मन्दिर 40% गर्न लिन नपाउने, तपाईँमा त्यति बेलासम्म सामुदायिक मन्दिर हस्तान्तरण भएको थिएन, तपाईँले सामुदायिक मन्दिर हस्तान्तरण गर्नु भनेर खारेज गर्नुभयो। त्यस कारणमा त्यो 40% खारेज राख्यो। त्यसै गरी हामीले डेलिगेसन रूपमा अब कसरी हुन्छ त्यो अनुसारले पनि हामी कानुन विद्रोहसँग सफल गर्दैछौँ। अदालतमा हामी कसरी जाने भनेर हामीले यो प्रक्रिया पनि अगाडि बढाउने तयारी गर्छौँ।
0: अहिले सरकारले नै केही सामुदायिक वनको अडिट गरे भनेर खबरहरू केही देखि आइरहेका छ। यसै कसरी
1: अनौपचारिक रूपमै मिडियामा आइसकेपछि मैले केही हिसाब लेखाउने कुरा गरेँ। सरकारले जुन ढङ्गले अडिट गर्ने कुरा गरेको छ आर्थिक अडिट मात्रै सरकारले त्यसरी गर्न पाउँदैन, त्यो गलत हो। मलाई जस्तै अरू धेरै कुराहरू त्यहाँ प्रवेश गराउनुहुन्छ जुन प्रचार गर्न खोज्नु भएको छ त्यो चाहिँ गलत हो। सामुदायिक वन चाहिँ के हो भन्दाखेरि ती सामुदायिक वनले अडिट गर्ने आफ्नै विधि र प्रक्रिया छ। सामुदायिक वन उपभोक्ता समूह अविच्छिन्न उत्तराधिकार वाला स्वशासी सङ्गठन संस्था हो। त्यस कारण चाहिँ सामुदायिक वनले आफै अधिकारहरू ल्याउँछ, सामुदायिक वनको अडिट हुन्छ। तर सरकारले हस्तक्षेप गरेर अडिट गर्न पाउँदैन। अहिले चाहिँ अलिकति हस्तक्षेप गरेको जस्तो देखिएको छ। त्यस कारण हामीले उहाँहरूलाई भनेका छौँ तपाईँले यो हल्ला नपिलाउनुहोस्। एउटा लोकप्रियताको नाममा हिजो हरेक सरकारहरूले चाहिँ लोकप्रियताको नाममा कारण गर्दाखेरि उहाँहरू अष्टाउनु भएको छ। अहिले पनि सामुदायिक वनमा जुन खालको मिडिया बाजी गर्नु भएको छ, हामीले अडिट गऱ्यौँ पहिलोपटक अडिट गऱ्यौँ भन्ने कुरा यो निराधार गलत कुरा हो। यस्तो प्रचारवादी गरेर सामुदायिक वनलाई एकदमै गुमराहमा पार्न अन्धकारमा कोइलामा बनाउन पाइँदैन। त्यस कारण चाहिँ सामुदायिक वनमा सरकारले त्यसरी अडिट गर्ने अधिकार छैन। हामीले गरेका छौँ र यसलाई हामीले अहिले आन्तरिक रूपमै सम्भावना छौँ। विशेष गरेर आरामाजीमा त्यो अडिट भएको कुराहरू निर्णय आइरहेको छ। तपाईँलाई थाहा हो थिएन यो जिल्ला डिभिजन बन्डको तर्फबाट त्यहाँ चिन्ता केही समूहहरूमा चाहिँ उहाँहरूले सरकारले अडिट गर्यो भनेर भन्नुभयो। अब त्यहाँ कस्तो थियो भन्दा कतिपय केसमा चाहिँ अब धेरै काटकाटिएका आदि इत्यादि कुराहरू चाहिँ अब ती त्यही समस्याहरूलाई समाधान गर्ने बाटो पनि उहाँहरूले गर्नुभएको होला त्यो आफ्नो ढङ्ग छ। तर त्यो त्यही लेभलमै उहाँहरूसँग समन्वय गरेर गर्ने कुरा एउटा, तर राष्ट्रिय रूपमा सरकारबाट अडिट गर्ने कुरा चाहिँ यो स्वीकार्य छैन।

छ, जहाँ केही सुदृढ र सङ्केकीयका प्रजातिहरूसँग देखिने दुईवटा समूह छ। एकतर्फ अलिक धेरै सङ्ख्या छ भने एकातर्फ अलि एउटा मात्रै छ, जहाँ सङ्केकीय विक्रिय अलिक फरक ढङ्गबाट फरक रूप फरक प्रकृतिहरू जस्तो त्यहाँ देखिन्छ। जहाँ धेरै सङ्ख्यामा सङ्केकीय जस्तो देखिनेछन्, त्यही भित्रबाट एउटा ठुलो आवाज आउँदैछ, माथि लेखिएको छ, यो हामीभन्दा फरक छ, यसलाई टोक

Santa Cruz, Santa Catalina, you're all Santa.

नक्कली पाँचवें फुट जाने से खुश रहे रवि।

0: अझ यो सबैले जोडेर हेर्ने हो भने त त्यहाँ तथ्याङ्क अझ हुन्छ भनेर पनि माथि गएको चाहिँ देखाएको छ। तपाईँले टोक्ने मौसमको अनुसार हो कि अथवा के आधारमा अहिले त्यसको जोखिम कम गर्ने भन्ने मान्ने हुन्छ नेपालको सन्दर्भमा?
1: हजुर, नेपालको सन्दर्भमा हेर्ने हो भने अब यो जुन जुलाई अब सेप्टेम्बर भनिन्छ भनेको अब लगभग एक हजारसम्म अथवा असोज यो चार महिना चाहिँ सर्पको टोकाई एकदमै अत्यन्त हुने र अब टोकाई अत्यन्त भइसकेपछि अब मृत्यु दर पनि त्यही अनुसार थोरै बढ्ने गरेको छ देखिन्छ। चार महिनाको तुलनामा भन्दा अहिले गर्मी महिना बर्खाको सिजनमा चाहिँ सर्पको टोकाई र यसमा हुने मृत्यु चाहिँ अझ बढेको देखिएको छ।
0: यसमा भौगोलिक हिसाबले अथवा यो सर्पको वासस्थानको हिसाबले हिमाल पहाड तराई मध्ये बढी जोखिम हामीले अहिले सुन्दै आइराखेको तराईहरूले बढी भन्ने छ। पहाड र हिमालको अवस्था त्यो तुलना गर्दा कस्तो हुन्छ?
1: यस्तो छ, अब सर्प पाइने हिसाबको तरिकाले हेर्ने हो भने त तराईमा साथसाथै पहाड र हिमालमा पनि अत्यन्तै विषालु सर्प

0: until you're saying it's lived up all three loves, it's still not that you're going to drop more than that. That's my love, and that's the beginning that I expect to go to that one in itself. This is what for part of the society for the rats and saying that it's under an icon in the Pacific Party, and it out of the Pacific Party and a goal of who are at the same beginning of the heavy, and like it's under the rest of the beginning of the heavy, and it's under an icon in
1: the
0: Pacific Party. I don't know if you're going to go to the त्यसकारणले गर्दा अब पहाडतिरलाई हिमालतिर पिसासम्म नपाइन्छ नपाइएको हुन्छ भन्ने कुरामा चाहिँ अलिकति वैज्ञानिक आधार छैन
1: भनेको यो भ्रमण चाहिँ पहाड र तराईमा सँगसँगै हुन थालेको हो कि तर तराईमा अलिक पहिलेदेखि पहाडमा बिस्तारै रोकिएको भनेर भन्नुहुन्छ
0: यसो छ अहिले दक्षिण सहरमा धेरै के भन्नुहुन्छ भन्दा तराईको तापक्रम बढेर गयो अथवा केही यो काठहरू आउँदाखेरि तराईबाट आउँदाखेरि भने त्यो केही हदसम्म तराईबाट आउँदा यो काठहरूले गर्दाखेरि ठुल्ठुलो मुद्दाहरू केही आउने त्यो फरक कुरा भयो तर यिनीहरूको रैथाने वासस्थान पनि यिनीहरूको हेरिटेज भनिन्छ त्यसको आधारमा हेर्ने हो भने पहाड हिमालसम्म पनि सर्प जस्तो एउटा यहाँ हिमालयन करेट भन्ने छ है अब यो हिमालयन करेट भनेको हजुरको विशेष गरेर हिमालमै पाइने करेट भनेर चिनिन्छ हामीले हेर्छौँ एक दुई तिन चार पाँच छ प्रजातिका करेट त्यसमध्ये यहाँ हिमालयन करेट दिन सक्छौँ यो हिमालमै पाइने हो भनेपछि यो पहिलादेखि नै पाइएको यो तराईको गर्मी बढेर माथि गएका होइन र यो हिमालयन करेट भन्न सक्नु फेरि तराईमा पाइएको छैन त्यसले गर्दा भौगोलिक अवस्था अनुसार यिनीहरू कुनै पहाडमा पाइन्छन् कुनै तराईमा र कुनै चाहिँ अब भनौँ हिमालयन रिजनमा छन् जसमा सबैभन्दा भन्दा यो कोब्राको भए तुङ्गो भए पनि छ हुन त यो खासमा कोब्रासम्म भित्र पर्ने होइन तर अब कोब्राको जस्तै अब हुड फैलाउने बानीबाट देखाउने हुन्छ तिङ्गोरा पनि अहिले हामीले गाउँघरमा बुझ्ने अघि चाहिँ तिन थरीका कोब्रा भनेर भन्छौँ
1: एउटा चाहिँ पहाडमा पाइन्छ बाँकी दुईवटा चाहिँ
0: तर तिङ्गोरा पनि अहिले यो काठमाडौँ पोखरा लगायत पहाडी फेलहरूमा अहिले अहिले पहिलेदेखि नै पाइने भनेको छ यो नेपालमा 25 मिटरको हाइटसम्ममा पाइएको नै गर्छ
1: तपाईँहरूले त सर्पको सुरक्षाको विषय पनि प्रकाश उठाएको भए तराईमा पाइने यो गुमन सर्प र पहाडमा जुन भेटिराखेको गुमन सर्प अथवा यो किङ कोब्राको सन्दर्भ तपाईँले उठाउनु भयो

0: चाहिँ पनि केही ठाउँमा जहाँ सोसियल मिडियाको प्रभाव अलिकति पोजिटिभ वेमा गएको छ, त्यहाँ चाहिँ मान्छेले सर्वप्रार्थ हुँदैन भनेर कहिले बन्द कार्यालय, कहिले नगरपालिका खबर गर्ने, कहिले डेभलप कलेजकी खबर गर्ने सम्बन्ध बढ्दछ। तर अझै पनि धेरै ठाउँहरूमा सर्पदेखि अब मारिहाल्ने क्रम त्यो यथावत नै छ। त्यसले गर्दाखेरि सर्प चाहिँ आफ्नो जङ्गलतिर बाहिर आउने बित्तिकै यिनीहरू असुरक्षित भइहाल्छन्।
1: जङ्गलबाट बस्तीतिर पस्नु पर्ने केही अध्ययनहरू भएको छ, किन बसिरहेको छ भने यो स्वाभाविक हो कि अस्वाभाविक हो?
0: यो किङ्कोकाहरूको हामीले केही समय अगाडि नेपालभरिमा भेटिएका किङ्कोकाहरूको अध्ययन गर्दा, त्यो अध्ययनमा यसको पाकिस्तानको पनि अध्ययन गर्दा के लागेको छ भन्दा, यसको पाकिस्तान हामीले 30 वर्षको डाटा के लगाएका थियौँ 1990 देखि 2020 त्यसमा के देखिएको छ प्रश्नसँग भन्दा, पहिले 1990 जुन घना जङ्गल भएको ठाउँ बिस्तारै त्यो खेतीपाती भएको एरियामा चेन्ज भएको छ, र त्यो खेतीपाती फेरि बिस्तारै प्रपिङ हुँदै मानव बस्तीमा परिणत भएको छ। त्यसले गर्दाखेरि यिनीहरूको वासस्थान राखिनु नै एक
1: रूपमा,
0: अर्को चाहिँ वासस्थान राखिँदै जाँदा यिनीहरूको आफ्नो खाने कुराहरू भनौँ न, जस्तो अब यिनीहरूले खानेकुरा पठाएर मुसाचे पालोहरू लगायत विभिन्न चिजहरूको पनि कहिले काहीँ यिनीहरू बस्न पाउँदा कम भइदिँदाखेरि त्यसको आहार खोज्नलाई, जस्तो पर्यटकहरू प्रायः जसो रातिमा होइन आफ्नो आहार खोज्न आउँदाखेरि रातिमा आएर टोक्ने गरेको पाइन्छ। त्यसले गर्दा एउटा त वासस्थान राखियो, एउटा आहार, यी विभिन्न कुराहरूले असर गरेर यिनीहरू मानव बस्तीमा छिर्छ।
1: अहिले अरू अरू सर्प पनि तपाईँले जुन यो सोची छ त्यसबाट पनि अलिकति व्याख्या गर्नुहुन्छ।
0: यो कोब्रा करतको चाहिँ नेपालमा 1, 2, 3, 4, 5, 6 प्रजातिका करत पाइन्छन्।
1: यो पनि
0: तपाईँलाई छन्, त्यसमा विशेष गरेर करेन्टमा एकदमै धेरै ज्यान लाने भनेको हामीले यो कमन करेन्ट, चुले करेन्ट, भोट करेन्ट, भोट करेन्ट विभिन्न नाम छन् यिनीहरूको, त्यो हो है। अनि यिनीहरू सबैले विषालुको हिसाबले उत्तिकै विषालु छन् र यिनीहरूलाई टोकेमा ज्यान जाने सम्भावना बेसी नै छ। अब भन्नुपर्दा रातिमा हुने गरेको 80% टोकै करेन्टको हुने गर्छ, र अब प्रकारमा पनि गर्दाखेरि जस्तो कुखुराले टोक्दाखेरि मान्छेको अब शरीरमा टोकेको छ, टोकेको अनुमा अलिकति गाह्रो देखिने, सुन्ने, ब्लड आउने, लक्षणहरू जाँडो देखिने हुन्छ, त्यसले गर्दा मान्छेहरू तातिएर थाहा पाउँछन् र हस्पिटल पनि जाँडो पुग्छन्, उपचार पनि समयमा पाएर निको हुने हुन्छ। तर करेन्टको केसमा के हुन्छ भन्दा, यो रातिमा आएर टोकियो, यिनीहरूको दाँत फ्यान्स भन्छ हामी दुईवटा विषालु विषदन्त एकदमै मसिनो हुने हुँदाखेरि यिनीहरूले टोकेको हप्ताभन्दा बिरामीले पनि थाहा पाउँदैन, अनि त्यहाँबाट एकदम धेरै ब्लड पर्ने, घाउ हुने पनि हुँदैन, सुन्ने त्यस्तो केही पनि देखिँदैन। त्यसले गर्दा एक त दुख्दैन, अनि त्यसपछि आएर अरू लक्षण पनि तुरुन्तै नदेखिने हुँदा मान्छेले टोकेकै थाहा पाउँदैन, तर शरीरभित्र विष गइरहेको हुन्छ, अनि बिहान पक्कै थाहा पाउँदा भन्नु अलिकति विषले च्याकिसकेको अवस्थामा थाहा हुँदा अनि हस्पिटल लाँदा अब कतिको उपचार भएर रिकभर पनि भएको छ। बच्चाहरूको केसमा चाहिँ रातिमा टोकेको करतले छ भने अलिकति मुस्किल मानिन्छ, गाह्रो हुन्छ, यो करतको भयो। त्यसका अर्को एउटा कोरल स्नेक छ, वैज्ञानिक हिसाबले हाम्रो मेडिकलले भनौँ धेरै टोकेर बिरामी हस्पिटलमा पुगेर मरिसकेको रेकर्डहरू छैन, यो अझै रेयरमा पर्छ। यो सर्प यहाँसम्मका सर्पहरूले टोकेकै भनेको न्युरोटोक्सिक विष भन्छौँ हामीले, जुन चाहिँ ब्रेनलाई असर गर्ने, दिमागले हाम्रो सिस्टमलाई कमजोर बनाइदिने त्यस्तो विष टोकेको हुन्छ। अब यो एउटा रसायन भएको छ, रसायन भएको भनेको चाहिँ

0: 仕掛けもあります。というのは、ロビンカーはラティンの喋りをアメリカの地球。
1: Yes, そういうこと
0: を。アメリカの喋りとともに、ラティンの喋りとともに、ロシアからの話をしましょう。
1: Yes, I believe to the Sama Salaman example in German, and so to go to Saman Tayat in the family, Latin American, the money, but do so like you, the Sami Diagonal, Prani, or in the Latin Matibu, and Oxford. But they stay Ulu Lion, Ulu, or the Pedas of Latin Army, in China, your Latin Matibu. This is sort of a convenient for the sort of some way, do some other way, you know, Latin applicatives for them, Zabone, within very least for the Latin Sunday. त्यो गर्नमा गोमन गर्ने मैले बिहान साँझको टाइममा एकदमै एक्टिभ भएको देखिन्छ अनि पर्यटकहरू चाहिँ रातिमा अनि रातिमा चाहिँ विशेष गरेर गाउँघरमा भुइँमै एउटा सानो गुन्द्र बिछाएर भुइँमै चुन्द्र पानी सुत्ने चलन बढ्दछ गर्मीले गर्दा त्यसो गर्दाखेरि पर्यटक टोकाइमा एकदमै धेरै हुन्छ अब साउथ एसियामा भएको रिसर्चमा नेपालको तपाईँ हस्पिटल विभेक जस्तो टिमहरू डक्टरहरूले गर्नुभएको अध्ययन के देखाएको छ भन्दा पलङमा एकचोटि पहिला बिस्तारा मिलाउनु धेरै राम्ररी पत्रकार अनि झुल लगाएर झुल चारैतिरबाट टाँगेर सुत्नाले त्यो वर्षमा टोकाई चाहिँ हस्पिटलमै आउने टोकाई एकदमै कम भएको छ र मृत्यु दरमा पनि कम आएको देखिएकोले झुल चाहिँ करपको टोकाईबाट बस्ने एउटा राम्रो माथि

0: mulai sama kayak misal sampai kayak gue makan gitu ya. Aku saat baru asma gitu, tapi ini adalah kamera yang gak ramai bongsa dan setelah hari ya dulu ngepet sang baru atau apa namanya utama itu install gue ya orang kayak kesana dulu kayak kesana mana terus sama gue main tenis gue sempat sih sang dos teman dengan air dari lukis bongsa jadi gue tak nonton gue dikirin sehari ya bisa mana untuk ngepet sang baru sang mana itu lapa kamu boleh terus dia kalau aku lagi saya akan jawab orang tua sudah dari sebelah orang tua dia hati mana itu apa berarti dia sama kata sekali tapi mau bertemu baik orang orang kata lu kerja terus mau mengkori lagi ya ni ya lu baru dia perlu mengkori terus dia butuh tahu lah nak kali lagi cerita lagi apa ni anu mana tengah dari sini pun sampai apa macam orang mengkori ini sampai mana itu saya kalau lu nak sampai kata mana lagi saya tapi dia perlu ada ya lu baru ini saya perlu apa sih अभी कुछ पहले यो कुनी कुनी तस्तो वनस्पति अथवा कुनी तस्तो झार रुखले राखिदियो भने पनि अथवा रोपिदियो भने पनि सर्वप्रथम हुँदैन त्यसले त्यसलाई रोक्छ भनेर हामी सुन्छौँ कि त्यसमा कतिको सत्य त्यस्तो छ वैज्ञानिक आधारले हेर्दा चाहिँ त्यसको पूर्ण रूपमा वैज्ञानिक आधार आइसकेको छैन जस्तो कति पहिले कहिले काहीँ अवस्थामा बढी लागिरहेको घरमा देखिरहेको भने वरपर मट्टी तेल फिल्म सरकार पनि हामीलाई राख्ने गरेका छौँ भन्नुहुन्छ होइन त्यो अलिकति रिक्सतिर गएर काम घरतिर अब तराईमा घरको घरहरू रहेछ त्यस्तो रहेछ भने अब मट्टी तेल पेट्रोल साथी त आगो सबै सम्बन्धहरू बढ्यो केटीहरूले माचिसको लेख्यो भने अर्को रिक्स भयो त्यसले गर्दा त्यो चाहिँ अलिकति रिस्की भयो फेरि एसिड सर्पको लागि त्यो सर्पको शरीरमा पऱ्यो भने त्यसले सर्पको ध्यानै पनि लान सक्छ अथवा घाइते बनाएर छोड्छ त्यसले गर्दा अब त्यस्ता अल्टरनेटिभहरूमा जानुभन्दा सासु पाइमा ध्यान दिने र सर्प देखिएको आफू जो लिएर तुरन्त नजिकैको वन कार्यालय अथवा प्रहरी प्रशासन अथवा नगरपालिका या सर्प उद्धारकर्ता उयो हुन्छ भने त्यहाँ चाहिँ कभर गर्नु पर्यो
1: हामीले गत साल हुनसक्छ र यो कञ्चनपुरमा एउटा सर्पले टोकेको घटना हेऱ्यौँ झोलभित्र सर्प पसेर त्यही टोक्यो पछि अस्पतालमा जाँदाखेरि बाटोमा मृत्यु भयो त्यो घटना अब झोल लगाउने भन्छौँ फेरि झोल लगाए

0: होला त्यो हेर्ने गर्छौँ, तर त्यो गर्दा गर्दै कहिले कहीँ अब धेरैचोटि एरिया हुन्छ, एकैचोटि छैन होला भनेर हालेको बेलामा रुखेका घटनाहरू हुन्छन्। त्यसले गर्दा यसमा चाहिँ आफ्नो सतर्कता नै पहिलो चाहिँ बसेको पारेको, त्योभन्दा अरू भनेको चाहिँ अलिकति गाह्रै छ यो यसमा।
1: अनि सम्पर्कको बारेमा अहिले विभिन्न प्रभावहरू पनि हाम्रो समाजमा छ, जस्तो कि सम्पर्क नभएपछि मानिसहरूले सबभन्दा सामान्य गल्ती गरिराखेको देश जस्तो टोकेको ठाउँमा गान्धी अथवा काट्ने विश्वसनीय छाड्ने भनेर त्यो एक प्रकारको धार्मिक समुदायमा त त्यो छ भनेर

0: अघिसम्म उल्लेख गर्दाखेरि पनि मान्छेले अघि मैले भने चाहिँ गुमन नगरेकै हो भन्ने हुन्छ एक नम्बरमा। अनि ती 80% सर्पको बिना औषध नै उपचार थियो किनभने उनीहरूले टोका शरीरमा बिस नै गर्दाखेरि सर्प अभिसालु हुन्छ। गाउँघरका लागि त्यो केस पनि बिसालु भन्ने मानिएको हुनाले त्यस्ता केसहरू लिएर अब भुलुङमा फुटाउने हेराउने अथवा चुस्ने के लगाउने सबै हुँदाखेरि ढुङ्गा लगाउनेदेखि लिएर जडीबुटी लगाउने सबै गरिन्छ र हेर्दाखेरि निको भएको जस्तो देखिन्छ तर वास्तवमा त्यो मान्छेको शरीरभित्र बिस नै गरेको हुँदैन त्यसैले निको भएको देखिन्छ। अब आयो कुरा फेरि बिसालुमा कहिलेकाहीँ विषालु सर्पले टोक्दा यी मैले अहिले फोटो देखाएका गोमन प्रलेट भाइपरले नै टोक्दा पनि ड्राई बाइट अथवा सुक्खा टोकाइ हुन्छ। यो भनेको सर्पले टोक्न टोक्यो यो दुईटा दाँतले चाहिँ दस्यो तर जुन यिनीहरूको भेनम ग्लान्ड हुन्छ बिस ग्रन्थीबाट बिस मान्छेको शरीरभित्र गइसकेको अवस्था हुँदैन त्यसलाई हामी सुक्खा टोकाइ अथवा ड्राई बाइट भन्छौँ। यो ड्राई बाइट भएको अवस्थामा पनि बिरामीलाई केही पनि हुँदैन भनेको एन्टी भेनम पनि चढाउनु पर्दैन र त्यस्ता केस पनि यदि हामी झाँक्री ल्याएको छ भने निको भएको जस्तो देखिनु भयो होइन गुमनले नै टोकेर ल्याएको होइन करतले नै टोकेर ल्याएको निको गरियो भनेर केस भनेको विषालु सर्पले टोक्दा पनि शरीरभित्र प्रवेश नगरेको अवस्था ड्राई बाइट हो। ती बेला 10 या 15% केस मात्र एकदम सिरियस हुन्छ जुन चाहिँ यहाँले अलिकति रिसर्च गर्नुभयो भने ती चाहिँ विषालु लिएर जाउँ जुनसुकै उदाहरण ठाउँमा जाउँ कोही न कोही मरेको भेटिन्छ त्यो भनेको शरीरभित्र बिस गएकै अवस्था बिस गएकै अवस्था छ भने आजसम्म एन्टिभेनम बाहेक दोस्रो औषधि नै छैन सर्पको उपचार गर्ने। त्यसले गर्दा गाउँघरमा जति पनि यी अप्नाइएका छन् यो एकदमै मान्दै आएका कुराहरू मात्र हुन् त्यसको वैज्ञानिक आधार केही छैन। हिजो अस्ति मात्र मैले तारा सायद गानतिर गयो कि एकदमै एकजना महिलाले समात्नु भएको छ र अर्को उफ्रिँदै चुसिराखेको यस्ता घटनाहरू पनि देखिएका छन्। अब यदि त्यो अभिसार रहेछ भने त त्यो चुसेर निको भएको जस्तो देखिने भयो तर जब विषालु रहेछ र शरीरभित्र बिस गएकै छ भने त्यो भनेको समय लस गरेर अस्पताल अन्तिम अवस्थामा पुगेर मृत्युको मुखमा पुग्ने कार्य मात्र हुन्छ। त्यस कारण त्यस्ता कार्यहरूलाई चाहिँ अब जनचेतनाको माध्यमबाट नै त्यसलाई चाहिँ पार्न हुने हो।
1: तपाईँले अघि कोही त्यो सुक्खा टोकाई र कोही त्यो बाहेकको टोकाई भन्नुभयो नि सर्पले कुन अवस्थामा चाहिँ सुक्खा टोकाई गर्छ र कुन अवस्थामा विषयभित्र राखिदिन्छ त्यो चाहिँ के हो?
0: यसमा यस्तो छ कुनै पनि सर्पले मान्छेलाई टोक्ने भनेको उसको अनुहार रगत खान्न र

भने अब टोकेको ठाउँ माथि आएर सुरु गर्ने अलिकति त्यहाँबाट भान्दै भान्दै भान्दै अनि अझै माथिसम्म पुग्ने तलबाट माथिसम्म पुग्यो भने त्यसले चाहिँ एउटा यो प्राथमिक उपचार उद्देश्य भनेको टोकेको भागलाई अचल हुन नदिने जति बढी अचल भयो त्यति चाहिँ यो चालो बिस फैलिने हुँदा अचल हुन नदिने मात्रै हो तर अब मान्छेले त्यो चिजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बाँध्दै गर्नुहुन्छ त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस् यो बाँधिएको चिजले रक्त सञ्चार प्रक्रियालाई चाहिँ असर गरेर पछि चाहिँ यो अब कतिपय ठाउँमा यत्तिकै खोलियो कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न गयो कोही अब थाहा नगरेर खोलियो भने त्यसले

राशि 8,186 भूमि इच्छुक राशि र 5,019 भूमि अन्तरिक्ष आवेदन दिएका छन्। ठूलो संख्यामा आवेदन परेकाले सबैलाई सुविधा उपलब्ध गराउने विषय चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ।

Und da

남기자.

काम गर्दाखेरि यसको छोरेर पर्दैन होइन, अहिले स्कुलमै प्यारहरूको व्यवस्थापन पनि छ र

भएन भने त्यहाँ छैन भने मात्र दिनु पर्दैन, सफा नरम

天之夜景。

at least 30 20 copy for you to find it, I'm not going to make.

तरिकाले हाम्रो कुरै भेटपाटलाई तच नहुने गरेर त्यहाँ निकाल्नु पर्ने हुन्छ र राख्दाखेरि पनि बाहिर त्यो पकाएको हुन्छ हामी प्यार होइन त्यसलाई पनि फोहोर नहुने गरी राख्नुपर्ने हुन्छ र कपडा पनि हामीले सफा हुनु पर्यो घाममा सुकाएको हुनु पर्यो होइन सुरक्षित हुनु पर्यो अनि सुतेको हुनु पर्यो नचिनाउने होइन त्यो भए पनि हामीले अस्थायी रूपमा यो कपडा बनाउन सक्छौँ साथीहरू मिस भयो भन्नेमा

निकाल्ने त्यस्तो गर्नु भनेको जोखिम बढाउनु हो। सामानको लोड गरेर अन्य गर्न थाल्नु भयो भने

Satsang with Mooji.

Thank you.

Thank you.

0: आवश्यक परेमा औषधि अस्पताल बाँसगरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्यूरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख पाङ्गिने नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल बाबी शान्ता पाँचवटी पाँचवटी
0: सम्पर्क नम्बर 0184001100 र 4002010 कौशल्य अस्पताल बाँसगरी खराचोक नदी।

0: जङ्कफुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटुरोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूमपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो

विधान नमूना र विकेता को लागि राष्ट्रिय नगरपालिका कृषि विकास शाखा

Thank you.

Τι είναι αυτό?

Thank you.

সঙ্গে বাস্তবিক নগরপালিকা

সুখী